0: फाइनेंशियल इंक के मोहम्मद सलमान।
1: मॉर्गेज हो तो वही जो आपके लिए हो सही,
0: मॉर्गेज वही जो आपके लिए सही।
2: कॉल मोहम्मद सलमान एट 437-237-8888। इट्स 437-237-8888। लाइसेंस नंबर 12458। अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं तो शहबाज अकबर उनकी इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे। अगर आप रिफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रिफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी। दो लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन। अभी रब्ता कीजिए 416-855-9464। शहबाज अकबर साहब के रबते के नंबर 416-855-9464। ग्रीन स्टार इमिग्रेशन। कर्ज इंसान का जहनी सुकून छीन लेता है। अगर आप कर्ज के बोझ से परेशान हैं तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 416-671-0577। जीटी भर में 4 लोकेशन से आपको सर्व करते हैं। मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं। केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे। कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां हो जाएंगी खत्म। अभी एतमाद के साथ कॉल कीजिए 416-671-0577।
3: जी हाँ, 416-671-0577 सिद्दीक साहब के राबते का नंबर है। ऑल दैट सॉल्यूशंस। खुदा न खास्ता आप कर्ज के बोझ तले आ गए हैं, बिल्कुल परेशान ना हूँ, आप इनसे राबता कीजिए। फतवाई लॉन्ग टाइम इसी प्रोफेशन में है और बहुत लोगों की मदद कर चुके हैं और मैक्सिमम कर्ज आपका माफ करवा देंगे, आसान उसके एक साथ बनवा देंगे। नंबर अपने पास महफूज करें 416-671-0577। खुश आमदीद कहेंगे सिद्दीक साहब। अस्सलाम वालेकुम।
4: वालेकुम सलाम अरशद भाई, कैसे हैं आप?
3: बिल्कुल ठीक, बहुत शुक्रिया। कुछ कन्फ्यूजन लोगों के जहन में रहती है, थोड़ा सा हम चाहेंगे ये बताइए कि कौन से कर्जे ऐसे हैं जो माफ हो सकते हैं और कौन से हैं जो किसी सूरत माफ नहीं हो सकते।
4: भाई जो अनसिक्योर्ड कर्जे हैं वो तो सेटल हो सकते हैं, उसके लिए कई ऑप्शंस अवेलेबल हैं, जैसे क्रेडिट कार्ड, लाइन ऑफ क्रेडिट, पर्सनल लोन्स, पे डे लोन्स, बिजनेस के लोन्स, या कोई इनकम टैक्स का मामला हो अगर सीआरए के साथ, चाहे वो इनकम टैक्स पर्सनल आउटस्टैंडिंग है, बिजनेस का जीएसटी, पेरोल, वही सब्सिडी आउटस्टैंडिंग है
3: जी।
4: या अगर कोई अपने गाड़ी या ट्रैक्टर फाइनेंस किया था, पेमेंट नहीं कर सके, वापस ले उठा के ले गए वो, या पेमेंट नहीं कर सके, वापस करना चाहते हैं, जब आप वापस कर देते हैं गाड़ी या ट्रक ट्रेलर तो वो जो बाकी बचता है लोन वो अनसिक्योर्ड हो जाता है। लेकिन अगर गाड़ी रखना चाहते हैं
3: तो
4: जो उसपे है वो सिक्योर्ड लोन है वो माफ नहीं होता। इस तरह घर की मॉर्गेज है, अगर घर रखना चाहते हैं तो वो माफ नहीं होता। इस तरह कोई चाइल्ड सपोर्ट है वो बिल्कुल माफ नहीं होती, स्पाउसल सपोर्ट है बिल्कुल माफ नहीं होती। बाकी अनसिक्योर्ड कर्जे जितने भी हैं वो सेटल हो सकते हैं, उसके लिए कई ऑप्शन अवेलेबल है।
3: 416-671-0577 सिद्दीक साहब के रब्ते का नंबर है। अच्छा सिद्दीक साहब, कैसे वर्क कैसे करता है? मतलब मिसाल के तौर पे 50,000 किसी का कर्ज है तो किस हद तक वो माफ हो सकता है और क्या तरीकेकार है, कितनी देर लगती है, इंस्टॉलमेंट्स कितने अरसे की होती हैं?
4: भाई डिपेंड करता है कौन सा ऑप्शन वो चूज करते हैं। अच्छा। और कौन सा ऑप्शन उनको सूट करता है। अगर 50,000 है, कुछ सूरतों में पूरा पे करना पड़ता है, सिर्फ इंटरेस्ट फ्रीज करते हैं हम।
3: okay.
4: कुछ सूरतों में जो है वो माफ हो जाता है काफी सारा कर्जा और बाकी पेमेंट मंथली पेमेंट होती है बगैर इंटरेस्ट के।
3: अच्छा।
4: और मेरे पास जब पूरी इन्फॉर्मेशन आ जाती है तो उसके बाद अराउंड एक वीक लगता है मुझे उस फाइल को तैयार करने में, और उसके बाद हम उसको फाइल कर देते हैं। जब फाइल करते हैं तो क्रेडिट फिर काले आना बंद हो जाती है।
3: ठीक। और मतलब मैक्सिमम कर्ज भी माफ हो सकता है, मतलब 70-80% 90% भी, और मुमकिन है बाज़ को 30-40 भी ना, मतलब डिपेंड करता है हर शख्स के अपने केस के ऊपर।
4: जी बिल्कुल, ये केस टू केस वेरी करता है, आपके एसेट्स कितने हैं, इनकम क्या है और आपके क्रेडिटर्स कौन से हैं।
3: अच्छा, नंबर नोट करें मदम सामिन 416-671-0577 416-671-0577 सिद्दीक साहब के रबते का नंबर। एसेट्स की आपने बात की, लोगों के जहन में ये भी रहता है कि अगर कर्ज माफ करवा लिया तो पता नहीं हमारे एसेट्स बचेंगे नहीं, घर बचेगा, गाड़ी बचेगी कि नहीं, RRSPs हैं, RESPs हैं, ये चीज़ें जो है जब आप ये उनका ये बनाते हैं केस का तो ये बच जाती हैं, रहती हैं उनके पास?
4: जी बिल्कुल अर्शद भाई, जितने भी एसेट्स हैं चाहे वो RRSP, RESP, बिजनेसेस, घर, गाड़ियां, जो भी उनके TFSA, جو چیزیں بھی ہیں یہ ایز اٹ از ان کے پاس رہتی ہیں, لیگل طریقے سے ان کو ہم سیو کرتے ہوئے ڈیٹ فری کرنے میں ہیلپ کرتے ہیں. اسی لیے میں کہتا ہوں کہ کبھی بھی گھر بیٹھے یہ ڈیسائڈ نہ کریں, کیونکہ لوگ آپ کو اتنا ڈرا دیتے ہیں لوگوں کو کہ وہ ہمارے پاس اس وقت آتے ہیں جب کوئی اور آپشن بچتا نہیں ہے. تو آپ انیشیل اسٹیج میں اس کو سیریس لیں اور دیکھیں, آپشن ایکسپلور کریں اور اس کے بعد گھر جا کے آپ ڈیسائڈ کر لیں کہ آپ کو آگے پروسیڈ کرنا ہے یا نہیں کرنا.
3: نمبر کالز کو انفارمیشن لے لیجیے, مشورہ لے لیجیے, دیر مت کیجیے. انٹرسٹ بڑھتے رہیں گے تو کبھی بھی آپ پورا نہیں کر سکیں, قرض تو وہیں رہے گا, انٹرسٹ ہی صرف بڑھتے رہ جائیں گے. تو آپ کو حکومت قانونی طور پر یہ مدد فراہم کر رہی ہے کہ آپ اپنے قرض کو معاف کروا سکتے ہیں. اس کے لیے کال کر لیجیے 416-671-0577. صدیق صاحب کچھ اور ایڈ کرنا چاہیں آپ؟
4: یہی کہوں گا کہ اگر آپ منیمم پیمنٹس کر رہے ہیں یا ایک کریڈٹ کارڈ کا بل دوسرے کریڈٹ کارڈ سے پے کر رہے ہیں, قرضہ چاہے آپ پہ 10,000 کا ہے, 20,000 کا, 50 کا, لاکھ کا, جو بھی آپ کی سچویشن ہے, جتنا جلدی ہو سکے آپشنز ایکسپلور کریں, اپنا پیسہ انٹرسٹ میں ضائع نہ کریں. میرا نمبر ہے 416-671-0577. اور ایک چیز کی میں گارنٹی کرتا ہوں کہ اگر میں آپ کا کیس ریویو کرنے کے بعد لوں گا تو میرے آفس سے آپ کو کبھی بھی کسی قسم کا کوئی سرپرائز نہیں ملے گا. جو آپ سے وعدہ کروں گا پہلی میٹنگ میں اس کے مطابق آپ کا کیس اپروو ہوگا. اور اگر اس میں آپ کا کریڈٹ خراب ہوتا ہے یا آلریڈی خراب ہو چکا ہے تو یاد رکھیں کریڈٹ کو دوبارہ ریبلڈ کیا جا سکتا ہے, اس کے لیے زیادہ ٹائم بھی آپ کو نہیں لگتا. ہم اپنے کلائنٹ کو انرول کرتے ہیں کریڈٹ ریبلڈ پروگرام میں اور آپ کا کریڈٹ بہت جلد واپس آپ کو مل سکتا ہے اگر آپ میری ایڈوائس پہ عمل کرتے ہیں. تو اگر لوکیشن پہ وزٹ کرنا چاہیں تو اسکابرو میں ہے مارکم اینڈ الیگزینڈر کے پاس, اٹوبیکو میں ہمارا ہیڈ آفس ہے کپلنگ ریکزل کے پاس, مسیساگا میں ہے ڈکسی 401 کے پاس, اور برمپٹن میں ہے برمبلی بگیڑ کے پاس. نمبر 416-671-0577 پہ آپ کال کر سکتے ہیں,
3: 416-671-0577 پہ آپ کال کر سکتے ہیں. تھینک یو ویری مچ صدیق صاحب, بہت شکریہ آپ کا. انشاءاللہ اگلے ہفتے آپ سے بات کرتے ہیں. تھینک یو, السلام علیکم. خدا حافظ. نمبر نوٹ کیجیے 416-671-0577. اچھا جناب, امریکی صدر ٹرمپ نے فراڈ اور غیر قانونی امیگریشن روکنے کے لیے نئے ایگزیکٹو آرڈر پر دستخط کر دیے ہیں, اور انہوں نے کہنا ہے کہ غیر ملکی غیر قانونی امیگرینٹس اور غیر ملکی فراڈیے امریکی ٹیکس دہندگان کے اربوں ڈالر سالانہ چوری کرتے ہیں. اس کی تفصیل تھوڑی دیر میں بتائیں گے, اس وقت آپ کو لے چلیں گے آج کی شاعری کے سیگمنٹ کی طرف. نہ میں یوں در بدر پھرتا نہ تم خود کو سزا دیتے, یہ اچھا تھا کہ ہم دونوں زمانے کو بھلا دیتے. وہی چہرہ, وہی آنکھیں, وہی چاہت, وہی خوشبو, کوئی گر چھانکتا دل میں تیری صورت دکھا دیتے. کسی کو ہم بتاتے کیا, کسی سے جا کے کہتے کیا, تمہارے پیار کی باتیں ہنسی میں کیوں اڑا دیتے. بہت اچھا ہوا محفل میں رسوائی نہ ہو پائی, کہ رو دیتے خوشی سے ہم اگر تم مسکرا دیتے. یہ بہتر ہے کہ درد اپنا چھپا ہے اپنے سینے میں, مگر نہ ساتھ دشمن بھی بہت اس کو ہوا دیتے. توقع ہی نہیں رکھی کسی سے بھی بھلائی کی, اگر ہم یہ نہ کر سکتے تو منزل بھی گنوا دیتے. چلو لوگوں کو چھوڑو تم, انہیں اب بھول جاؤ تم, بھلی ہے ان کی نفرت ہی, وہ ہم کو اور کیا دیتے. نہ میں یوں در بدر پھرتا نہ تم خود کو سزا دیتے, یہ اچھا تھا کہ ہم دونوں زمانے کو بھلا دیتے.

0: फिर पाकिस्तान टोरंटो सी एम आर 101.3 FM। मेथी दाने का बड़ा जिक्र होता है डायबिटीज़ के लिए भी, पेट की चर्बी पिघलाने के लिए भी। जीरे और मेथी दाने के हवाले से उसके पानी को बहुत मुफीद कहा गया है। हकीकत क्या है थोड़ी देर में बात करेंगे, कमर्शियल ब्रेक, प्रोग्राम में वापस आते हैं।
1: बटकड़ाही की पिकरिंग लोकेशन में आपके लिए 6 जून से हलवा पूरी का स्पेशल नाश्ता, ऐसा जायका जो आपने पहले कभी चखा ही ना हो। इसके अलावा बटकड़ाही की रिवायती कड़ाही, गोट पाए, निहारी, खोए वाले चने, स्मोकी कीमा, बटर और सेसमी नान, लस्सी और बेशुमार आइटम्स। केटरिंग के लिए स्मॉल और लार्ज ट्रेज अवेलेबल है जिसमे आपके पसंद की बेशुमार डिशेज। रेस्टोरेंट के साथ 150 लोगों तक की पार्टी के लिए बैंक्वेट हॉल जिसमें मेहंदी, बर्थडे, वेडिंग, फैमिली या कॉर्पोरेट इवेंट्स अरेंज किए जा सकते हैं। बुकिंग के लिए अभी कॉल कर लें बटकड़ाही 820 किंगस्टन रोड पिकरिंग 9058390002। बटकड़ाही जहां 6 जून से हलवा पूरी का स्पेशल नाश्ता। कनाडा में आए हर खानदान का ख्वाब होता है कि उनका एक अपना प्यारा सा घर हो या कारोबार हो, लेकिन मॉर्गेज के बढ़ते रेट्स और घरों की बढ़ती कीमतें अगर आपके ख्वाब को पूरा नहीं होने दे रही तो रॉयल फाइनेंशियल ग्रुप के शिराज हुसैन से राब्ता कीजिए। शिराज हुसैन और उनकी टीम 100 से ज्यादा लेंडर्स के साथ काम करते हैं। इनकी इंतहाई प्रोफेशनल टीम अपनी सर्विसेज में एक्सपर्ट है। मॉर्गेज चाहे घर की हो या कमर्शियल, इंडस्ट्रियल, प्राइवेट, या आपको चाहिए इक्विटी लाइन ऑफ लोन, पर्सनल लोन या बिजनेस लोन, 100% गारंटीड अप्रूवल। कॉल शिराज हुसैन 6472714147। लोग तो मॉर्गेज का वादा करते हैं लेकिन हम आपसे किया हुआ वादा पूरा करते हैं। कॉल शिराज हुसैन 6472714147।
2: इफ यू आर इन्वॉल्वड इन अ कार एक्सीडेंट और स्लिप एंड फॉल, यू कैन स्पीक टू अ लॉयर डायरेक्टली। कॉल मोहम्मद आलम, बैरिस्टर एट लॉ एंड पर्सनल इंजरी लॉयर एट आलम लॉ ऑफिस। नो फी अनलेस ही विंस योर केस। फॉर फ्री एडवाइस कॉल 4166252636। दैट्स 4166252636।
1: डॉक्टर फयाज अहमद कुरैशी एंड एसोसिएट्स, अब मिसिसागा के बाद स्कारब्रो में 2155 लॉरेंस एवेन्यू ईस्ट, लॉरेंस और ब्रिजमाउंट का इंटरसेक्शन, 4167579999। दांतों की कोई भी बीमारी हो आप एतमाद के साथ डॉक्टर फयाज अहमद कुरैशी और उनकी तजुर्बाकार टीम की प्रोफेशनल सर्विसेज का फायदा उठाइए। तमाम इंश्योरेंस प्लान एक्सेप्ट करते हैं। इंश्योरेंस ना रखने वालों के लिए स्पेशल डिस्काउंट। रूट कैनाल ट्रीटमेंट और री ट्रीटमेंट के स्पेशलिस्ट हैं। मिसिसागा लोकेशन 1110 ब्लूर स्ट्रीट ईस्ट, ब्लूर और डिक्सी के इंटरसेक्शन, 9052325678।
3: टोरंटो तैयार हो जाओ, सबसे ज्यादा इंतजार करने वाली फैमिली एंटरटेनमेंट नाइट इनाम घर कनाडा 28 जून को, जिसमें शामिल हैं मजेदार डिनर, दिलचस्प गेम, बड़े इनाम और लाइव कॉन्सर्ट। टिकट सिर्फ $25। 10 जून के बाद $39। बुकिंग के लिए अभी कॉल कीजिए 4167106777। ई ट्रांसफर इनाम घर कनाडा @gmail.com।
1: SSR ऑटो सर्विस 921 पेप एवेन्यू, साउथ ईस्ट कॉर्नर ऑफ पेप एंड मार्टिमोर। हर किस्म की गाड़ियों की जर्नल और इलेक्ट्रिकल रिपेयर के लिए तशरीफ लाइए। ऑयल चेंज, टायर चेंज, लाइट रिपेयर, ब्रेक, सस्पेंशन, मफलर सर्विस, इंजन सर्विसेज, इसके अलावा सेफ्टी इंस्पेक्शन, 3D लेजर अलाइनमेंट के साथ साथ न्यू और यूज टायर्स भी अवेलेबल हैं। ड्राइव थ्रू मेंटेनेंस और नमाज की सहूलत भी। मियां अशरफ साहब या नबील अशरफ साहब से राब्ता कीजिए 4164668782। 4164668782। टोरंटो में 23 साल से 24/7 खुलने वाली वाहिद शॉप SSR ऑटो सर्विस 921 पेप एवेन्यू। सिटी ऑफ ब्रॉम्पटन शहरियों को 7 जून दोपहर 2 से शाम 5 बजे तक गेज पार्क ब्रॉम्पटन में ईद की खुशियों में शामिल होने की दावत देती है। इस फैमिली फ्रेंडली तकरीब में बच्चों के लिए फ्री एक्टिविटीज, लाइव कल्चरल परफॉर्मेंसेज, दिलचस्प खेल और हलाल फूड के स्टॉल्स होंगे। मेहमानों से गुजारिश है कि वो मकामी तंजीमों की सपोर्ट के लिए नॉन पेरिशेबल फूड आइटम्स या नए अनरैप्ड खिलौने लेकर आएं। मजीद मालूमात के लिए brampton.ca/eid पर लॉग इन हों। अलकरम ज्वेलर्स, अगर आपको दुबई और मिडिल ईस्ट जैसे जेवरात की तलाश है तो अब आपको दूर जाने की बिल्कुल जरूरत नहीं। आज ही हमारे मिसिसागा रिजवे के स्टोर पर तशरीफ लाइए अलकरम ज्वेलर्स, जहां आपको मिलेंगे सोने के बेहतरीन कंगन, कड़े, झुमके, हार और सोने के बेहतरीन सेट्स। शादी हो या मेहंदी या कोई भी फंक्शन, आपकी पसंद के तमाम जेवरात आपको हमारे स्टोर पर मौजूद मिलेंगे। आज ही विजिट कीजिए अलकरम ज्वेलर्स, 3465 प्लैटिनम ड्राइव, यूनिट 99, मिसिसागा, 9058280009। It's 9058280009 یو لاگ ان ہو الکرم جولرز ڈاٹ سی اے الکرم جولرز فرمائش آپ کی گارنٹی ہماری
4: اپنا ہم سفر
5: ٹریول اینڈ ٹورز مسیساگا میں کمیونٹی کو دنیا بھر کے لیے سستے ترین ٹکٹ آفر کر رہے ہیں ایاٹا اپروو ایچ این تمام میجر ایئر لائن سے ڈیل کرتے ہیں پی آئی اے کے کنسولیڈیٹر ہیں اور پی آئی اے ٹکٹس کے اسپیشل لو فیئر اویلیبل ہیں بک ان ایڈوانس اینڈ گیٹ اسپیشل ڈسکاؤنٹ عمرہ اور زیارات کی اسپیشل پیکج ڈیل کے لیے کال کریں 9050555
1: پاکستان کے نمبر ون ڈیولپر ایچ ایم آر گروپ آپ کے لیے لا رہے ہیں کراچی میں ایچ ایم آر واٹر فرنٹ اس پروجیکٹ کے حوالے سے ایکسکلوسیو ایوننگ سنڈے 7 جون شام 5 سے 9 بجے تک ہلٹن گارڈننگ 1870 میتھسن بولیوارڈ مسیساگا میں اس لگژری واٹر فرنٹ لیونگ کی ڈیٹیل کے لیے کراچی سے ایچ ایم آر کی ٹیم یہاں تشریف لا رہی ہے لیٹس کنیکٹ انوویٹ اینڈ شیپ پراسپرس فیوچر ٹوگیدر آپ کو اس ایکسکلوسیو میٹ اینڈ گریٹ میں شرکت کی دعوت دی جاتی ہے رجسٹریشن کے لیے ایچ ایم آر واٹر فرنٹ کینیڈا ڈاٹ کام پہ لاگ ان ہو یا مزید معلومات کے لیے کال کیجیے نجمہ ملک 6478241485 یا فرحان ابصار 6479190645
0: اچھا جناب ایچ ایم آر واٹر فرنٹ ایک بہت زبردست پروجیکٹ ہے کراچی میں اور ایچ ایم آر کا نام ہی کامیابی کی نشانی ہے اس حوالے سے ایک پروگرام ہونے جا رہا ہے میٹ اینڈ گریٹ ہے اور ایچ ایم آر کی ٹیم کراچی سے یہاں پاکستان سے یہاں تشریف لا رہے ہیں اور آپ تمام لوگ شرکت کیجیے رجسٹریشن اس کے لیے بہت ضروری ہے نجمہ ملک صاحبہ اس وقت ہمارے ساتھ موجود ہیں مارکیٹنگ ہیڈ ہیں اور تمام حوالے سے ہم دیکھتے ہیں کہ مارکیٹنگ کے حوالے سے ان کا اپنا نام ہے یہاں بہت تو مزید ڈیٹیل انہیں سے لیں گے نجمہ صاحبہ السلام علیکم
6: السلام علیکم جی کیا حال ہے
0: بالکل ٹھیک بہت شکریہ اس بتائیے گا اس پروگرام کے حوالے سے ایکسکلوسیو ایوننگ ہونے جا رہی ہے کیا کچھ اس میں ہو رہا ہے اور لوگ کس طرح سے شرکت کر سکتے ہیں
6: اچھا یہ دیکھیں ایک تو مین ایچ ایم آر پروجیکٹ کے لازم کیونکہ وہاں سے پاکستان کی بھی اپنی ٹیم آ رہی ہے تو اگر یہاں پہ جو اوورسیز پاکستانی ہے اگر ان کو پاکستان میں انویسٹ کرنا ہے یا اپنا گھر لینا کیونکہ دس از اے ویری لگژری جیسے ہم ایز اے کینیڈین اسٹینڈرڈ کے لحاظ سے پاکستان کراچی میں واٹر فرنٹ کے پاس یہ پروجیکٹ ہے تو کینیڈین اسٹینڈرڈ کے اکارڈنگ اگر آپ کو پاکستان میں چاہیے تو یہ وہ پروجیکٹ ہے سیکنڈ ٹیم خود آ رہی ہے تو آپ اس ایونٹ میں آئیں اچھا یہ ایونٹ صرف اس ایچ ایم آر کے لحاظ سے ایز اے نیٹورکنگ ایونٹ بھی ہم اسے کہہ سکتے ہیں کہ جو ہمارے لوکل پاکستانی بزنسز ہیں جو کمیونٹی ہیں میڈیا ہے جو بھی ہیں سب جوائن کر رہے ہیں تو ایک نیٹورکنگ ایونٹ ہے سیکنڈ جو ٹیم آ رہی ہے آپ ان سے پرسنلی پوچھ سکتے ہیں کہ کیا یو نو پیمنٹ پلان ہے کیا سیکیورٹی ہے کیونکہ مین چیز جو یہاں کے جو لوگوں کو ہوتا ہے پاکستان انویسٹ کرنے کے لحاظ سے تو وہ ہوتا ہے کہ سیکیورٹی ہے یو نو پیمنٹ کی ٹرانزیکشن کیسے ہوگی ڈپازٹ کیسے ہوگا باقی ٹرسٹ تو وہ کوشچنس وہ ڈائریکٹ وہ آنسر کر سکتے ہیں تو میرا اگر کوئی بھی اگر انٹرسٹیڈ ہے تو وہ جوائن کرو اگر کوئی بھی بزنس کے ریلیٹڈ یعنی کہ بزنس پرسن ہے تو وہ بھی ایز اے نیٹورکنگ بھی جوائن کر سکتا ہے یہ ایونٹ
0: رائٹ اور کیا طریقے کا ایک تو نمبر میں بتا دیتا ہوں نجمہ ملک صاحبہ کا نمبر نوٹ کریں 6478241485 یا فرحان افسار صاحب سے بھی رابطہ کر سکتے ہیں 6479190645 اچھا فون کے ذریعے بھی رجسٹریشن ہو سکتی ہے یا ویب سائٹ کے تھرو رجسٹریشن ہوگی
6: ہاں رجسٹریشن آپ ویب سائٹ تھرو بھی کر سکتے ہیں مجھے ٹیکسٹ بھی کر سکتے ہیں واٹس ایپ پہ اور ایچ ایم آر واٹر فرنٹ کینیڈا ڈاٹ کام پہ آپ جا کے سائن اپ کر لیں ٹوٹلی فری ایونٹ ہے یا
0: ایچ ایم آر واٹر فرنٹ کینیڈا ڈاٹ کام آپ ویب سائٹ پہ جا کے بھی رجسٹر ہو سکتے ہیں یا نجمہ ملک صاحبہ کو آپ ٹیکسٹ کر دیجیے واٹس ایپ پہ ٹیکسٹ کر دیجیے کال کر لیجیے 6478241485 رابطے کا نمبر ہے امپورٹنٹ اس لیے ہوتا ہے رجسٹریشن کے آئیڈیا ہوتا ہے کہ کتنے لوگ کیونکہ فری ایونٹ ہے تو اگر آپ رجسٹریشن کروا لیں گے تو تھوڑا ایزی ان کے لیے ہو جائے گا ان کو پتا ہوگا کہ کتنے لوگ آ رہے ہیں اچھا آپ نے اس واسطے سیکیورٹی کی بات کی یہ بڑا امپورٹنٹ ہے پرائسنگ کے حوالے سے مطلب ظاہر ہے وہ تو خود ہی ساری ڈیٹیل بتائیں گے مطلب کمفرٹیبل ہیں مطلب ظاہر ہے پاکستان میں تو سستی ہونی چاہیے نا یہاں سے تو چیزیں
6: نہیں پاکستان میں خاصا زیادہ مہنگا چل رہا ہے یہاں کے کیونکہ اسٹینڈرڈ آف لائف آپ دیکھیں نا کیونکہ وہ جس جگہ پہ ڈی ایچ اے ہے واٹر فرنٹ ہے اور جو کنسٹرکشن جو چیزیں ہیں وہ کینیڈا کے ہاں لحاظ سے کینیڈا کے لحاظ سے تو کم ہے جس سے میں خاص ان کی جو اسٹارٹنگ ہے اگر میں 3-4 کروڑ کی جو پاکستانی 1-1.5 لاکھ
0: डेढ़ लाख कोई नहीं, तो यहाँ तो कुछ नहीं मिलता डेढ़ लाख में, तो कुछ भी नहीं मिलता।
6: हाँ तो लेकिन वो क्योंकि लग्जरी के लिहाज से, वाटर फ्रंट के लहाज से डीएचए जो भी पाकिस्तान, उनको पता है डीएचए की क्या वैल्यू चल रही है, तो उसके लिहाज से बेस्ट प्रोजेक्ट है। और मैं ये कह रही हूँ क्योंकि अगर हम अब कनाडा से जा रहे हो और आपको कोई ऐसी जगह चाहिए जो आपको कनाडा के स्टैंडर्ड के लिहाज से वहाँ पर लिविंग हो, तो वो स्टैंडर्ड मेरे ख्याल से एचएमआर पूरा करता है।
0: जबरदस्त है, और जाहिर है इनका नाम है बना और ये जगह भी बहुत जबरदस्त है, तो मेरे ख्याल में जो लोग इन्वेस्ट करना चाहें वो आए, पहले अपनी तसली करें, टीम खुद आ रही है वहाँ, देखें, उनसे मिलें और जो भी इन्फॉर्मेशन लेनी है उनसे लें।
6: कुछ आपको जो पाकिस्तान में, सॉरी मेरे कहने
0: जी जी,
6: जो पाकिस्तान में आपकी फैमिलीज है आप उनको वहाँ पे भी ऑफिस में, यहाँ पे खुद टीम आ रही है, क्योंकि यहाँ पे कोई हम थर्ड पार्टी या हम इस तरह से नहीं, आपको खुद हम डायरेक्ट मिलवा रहे हैं, ताकि आप जो भी क्वेश्चन है कोई भी चीजें आप डायरेक्ट करें।
0: और जनाब नंबर नोट कीजिए, वाटर फ्रंट कराची में शानदार प्रोजेक्ट बनने जा रहा है, 6478241485 पे आप कॉल कर सकते हैं, टेक्स्ट कर सकते हैं। निर्मल साहब कुछ और ऐड करना चाहें आप?
6: नहीं, इंशाल्लाह मैं सबको इनवाइट करूंगी, जितने भी हमारे पाकिस्तानी बिजनेसेस हैं, एक नेटवर्किंग के अच्छा इवेंट है कि सारे जो हैं, क्योंकि हमारे नेटवर्किंग इवेंट्स काफी कम होते हैं हमारी कम्युनिटी में, तो दिस इज द बेस्ट प्लेस, आप आए पाकिस्तानी टीम जो प्रोजेक्ट के लिहाज से अगर क्वेश्चन नहीं भी है, अगर नेटवर्किंग के लिए भी आना है तो वो भी ज्वाइन करें।
0: जनाब इसलिए इंपॉर्टेंट है कि वहाँ बिजनेसेस, डिफरेंट बिजनेसेस भी होंगे, बहुत लोग होंगे, तो आप नेटवर्किंग के लिए, लोगों से मिलने के लिए, अपने बिजनेस के लिए भी जो है वहाँ जा सकते हैं, जरूरी नहीं इस प्रोजेक्ट के वाले से जाएं, लेकिन रजिस्ट्रेशन के लिए कॉल कर लें 6478241485। बहुत शुक्रिया आपका, फिर आपसे बात करते हैं। थैंक यू, बहुत शुक्रिया,
6: थैंक यू सो मच,
0: अल्लाह हाफिज। नंबर नोट कीजिए नजमा मलिक साहबा का, अभी कॉल करके इन्फॉर्मेशन ले लीजिए, 6478241485। रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम 24 घंटे हमारे निशात, रेडियो पाकिस्तान .fm पे सुन सकते हैं, हमारा टेलीविजन चैनल है टोरंटो 360 टीवी। रियल सेट के वाले से कोई सर्विस चाहिए, टीम भट्टी से रब्ता कीजिए, कॉल तलाब भट्टी 6472957861। घर खरीदना बेचना, लीज करना, साइन करना, नए प्रोजेक्ट इन्वेस्ट करना हो, कॉल कर लीजिए, अपना ईमेल एड्रेस भी टेस्ट कर सकते हैं, डेटाबेस में से ऐड कर लेंगे, जो भी नया प्रोजेक्ट आएगा ऑटोमेटिक उसकी डिटेल आपको मिलती रहा करेगी। डायरेक्ट कॉल कीजिए, अपना ईमेल एड्रेस टेस्ट कर दीजिए, तलाब भट्टी